0: ओके जी, मुझे पता है अभी आप लोग यही सोच रहे हैं, यही सोच रहे हैं कि हसाम हमारा आपके अब शो का जो नंबर है वो हमारे पास नहीं है। नहीं, बिल्कुल आप लोगों के पास है। अगर किसी के पास नहीं है तो अभी मैं बता रहा हूँ, अभी मैं बता दूंगा। टेंशन लेना नहीं है आप लोगों ने, बिल्कुल जी। तो चलो नोट कर लें यार, उठा ले फोन, उठा लें। कॉल नहीं कर सकते, मैसेज करें। चलो मैसेज करें, लेकिन फोन तो उठाए ना यार। चलो उठाए यार, चलो उठाए ना यार, कितनी कंजूस हो। चलो ना उठाए आप, चलो बस हंस ले आचे ले गए। चलो यार, किसी एक मुझे पता है ना, हमारी बहनों की ज्यादातर हंसी इस तरह होती है, और वो ब्रिक भी लेता है इस तरह। ओके जी, टोल उड़ेरे से आता मनन कुम, चूंकि नन कोशिश हो कि चमुंग सरा जमुंग दग खामोश हामोश लेस्तर सुमर हम दी सुख हम दी चरत हम उमरी कागद सवाबई आगे चिकम दे द टांग आगे चिकम दे द वाना आगे द अटक मानसेरा एबडाबाद ओए शांगलावाल शांगलावाल राशे हां ओके नगुरे नन बकन जुसी नके वे खास कर द सवाबई वाला सवाबई वाला और टांग नोहार और निजामपुर जहांगीरी चौपाई तोरबेला डेम गाजी जितने भी उर्दू जितने भी पुश्तो
1: मुश्किलों से तेरी मुलाकात,
0: मुश्किलों से आप लोगों की कॉल आएगी आज तो मुश्किलें नहीं, मुश्किल नहीं है। आप लोग आ जाए हमारे साथ इस ना कॉस्मेटिक पाकिस्तान में पल आवाज शामिल करें। परेशानी जानते शीशा की गोरी बिल्कुल चिकम दे परेशान की सूचनों के फिक्रुनो के दागे दवाजी चरता खादे लेने शीतल ले वादे लेने शीतल ले उड़ू की पंक्शन लेने शीतल ले मलगरी दर्द इनविटेशन दर की अकेल ने शुवर्त ले महफिल के निश की नास्ते ले मलगरु सर चिकम दे खुआ के वक्त ने सीते रवले। सो डोंट वरी अबाउट दिस इज ना कॉस्मेटिक पाकिस्तान इंतहा बुका चूंकि दाजमा आवाज पुद्रियु चैनल बांधे रवांदे जबू एच पन्नी मा खैबर पख्तूनख्वा के और सरे द पंजाब पसीमु की जमा आवाज रवांदे नु चिकम दे जमा आवाज रवांदे जबू एच दा पजरुनु खले कोरी नु ब्याज दुमर पगट प्लेटफॉर्म बानी पर दुमर गट रेडियो बानी चिकम दे जदन दरोग वेलेशम ने दजान पार मुली बयान वेलेशमा ने चिकम दे दजान पार मुली बयानी की चीज बता गटे गटे खबर को मोसपा चिकम दे मा पसी सोक स्टाबिट की के तमा दहद ने ज्यात स्टेरॉइड प्रोडक्ट चाहुम साबित कर दाशु वजल सबाना खवाने को नुजमंग प्रोडक्ट यूजल था सु इंतहाब के लगी दिल नमक खराब को रिजल्ट ए दर्द को आसान खबर है चा एलर्जी वाले स्किन भी कनन ता सु लिक्शान क्रीम रा वाख ले यू द लास्ट नवी लास चिकम ओल लग यू लास्ट दस तूनी सी कना चिकम यू द लास्ट ले खारी दासान तसी दूनी सा कम जी की चिता ते दारा गुना खारी पदीजी लगो लगो वक दलत नशी लगो ले नुबेक साइड की दलत दासड नवी द वग द एरिया ने द वगुनु द एरिया ने लिक्शान अखवा दगल तक तलगशानो लगो یو رزویٹ اردو کم کسر سائیڈ افیکٹی در نکو بیا بالکل لگوانو تخپل الرجی والے سکن دا سی معلوم ہو لیشی زمانگ دا کم پروڈکٹ انتحاب کی کولیجین پارمولا کورین پارمولا پدی کی شامل لنا اور پنو کمپرومائز دا کورین خلق چکم دے کنے لکم خسنگ پختانے ہوا یو کنے ویمو پہ عزت بانی دا چا سرا چکم دے گب شبنے لگوانو دا سی کورین خلق چکم دے غی پس کن بانی دا چا سرا گب شبنے لگوانو دے کی دا کورین او دا کولیجین پارمولا شامل لنا انٹی ایجنگ دی ستاسو مخ چکم دے گنجوالے بخت وی زمنگ پا پیسواش کیم الحمدللہ سم الحمدللہ چکم دے دا خصوصیات شامل لی نبیائیو زل انتحاب تاسو کولے شئی پا بازارونی کی گرزے ما غیر معیاری پروڈکٹ مو اغیست دی ما تا پتر مخونه دلنا چی کم دی خراب کڑی دی کلی پری دی نک مخ تی پوٹکی آلیم چی کم دی اغی بانی سروال راشی ساسو چی کم دی چن اننگی والا ایریاز دی دا بلکل دا حد نزیاد سر شوی دی تا سنا امید شوی ہے او چی کم دی دانا امیدی حتم که یو سل انتحاب دی ازنا کاسمیٹک پاکستان چی کم پروڈکٹ خوم راوڑی کاغذ منگ فیس واش دی کاغذ منگ کریم دی کاغذ منگا دا سکن ریلیٹڈ در تو آئیما دا مخ دا سکن ریلیٹڈ در تو آئیما زمنگ دو قسم فیس واش چونکہ دا مخ دا پارے دے زمنگ دو قسم کریم چونکہ زمنگ دا مخ دا پارے دی دا مخ نہیں علاوہ ہم تاسو لگولے شے کم زی کی ڈارک سپاٹس ڈارک سرکل وی بالکل جتا سوال تے زمنگ کریم لگولے شے دین علاوہ زمنگ دے قسم بلیچ تے چونکہ یو قسم چکم دی دلا سر دخ پود پارے دی دو قسم بالکل ستا سو دا مخ دا پارے دی ستا سو مخ بانی اضافی ویخت موجود وی دا غین تا سو دیر زیاد پریشان ہے نو بالکل دیو سورزو دیو سوز علی استعمال سر با انشاءاللہ انشاءاللہ ستا سو دا مخ دا اضافی ویخت ختمی گی ستا سو مخ با دا سی صفا کی گی دا سی با صفا کی گی لکا سنگ جی معشوم دا گناہونو نا صفا

0: ओके जी, जितने भी मैंने आप लोगों को कहा ना कि हमारी इस इजरा कॉस्मेटिक पाकिस्तान में कोरियन फार्मूला शामिल है, जिस तरह मैंने कहा कि आप हम जिस तरह पाकिस्तानी इज्जत पे कम्प्रोमाइज नहीं करते, इज्जत पे किसी के साथ बात नहीं करते, तो उसी तरह उसी लोग जो है ना कोरियन लोग स्किन पे किसी के साथ कम्प्रोमाइज नहीं करते, किसी के साथ जो है ना बात नहीं करते, वो सबसे बेहतरीन बेहतरीन फार्मूला बनाते अपने स्किन के लिए, दूसरों की स्किन के लिए। कॉस्मेटिक में सबसे आला नाम जो है ना कोरिया के है, कोरियन है। जो आप लोग कोरियन के स्किन को अगर आप लोग देखे ना उस लाइट के सामने खड़े हो जाए ना, तो उसकी स्किन में आप लोगों को लाइट नजर आएगा, इतनी खूबसूरत इतनी जो है ना शाइनिंग वाला स्किन उन लोगों का होता है। तो हमने भी वही का वही फार्मासिस्ट से बात करके इंतहाब करके उस पर फार्मूला बना के स्पेशल यहाँ के लोगों के लिए है। तो बिल्कुल इंशाल्लाह जब लोग आप इंतहाब करोगे तो लाजमी आप लोग नाउमीद ना होंगे। लेट्स सी आप लोगों की कॉल की सिलसिला भी मैं स्टार्ट कर लेता हूँ। तो सिपर 335-435-3515 सिपर 335-435-3515 सिपर 333-5435-3515 सिपर 333-5435-3515 यानी सिपर 2 PRD PINZ SALOOR 3 PINZ 3 PINZ YOU PINZ BANITA SURATNESHAM MUSTER PROGRAM KE DUA SALAM KE OLE SHAYU ISSALAM DIRAGLE TERA NAGLE AUPA KARMINE DI BIDIDANA SALAMUNA IYA PAKARMINE DI BIDIDANA SALAMUNA ASSALAMU ALAIKUM
1: ویسے بس رہے تھے ماں کو معلومات میں کو بس جو تمور غلی کو اس لگا رو خرسانہ سو سبانہ بس باور جبہ اچھا نو پروڈکٹ مراول پیدا مکو سے جی اچھا زچلو شکر ماشاءاللہ اڈیرے سے اتا مننا اسا سڑی رے سے اتا شکریہ ادا کو مچ دومر مینا دومر دلری نتا سمو تا کال کوئی مون تم میسج کوئی نو چکل ہم پروڈکٹ استعمال شی
2: نولازمی برا سر چکم دے دغا کوئی خا بیا برا سر فیڈ بیک شری کوئی
1: صحیح ہے
2: ٹھیک شو جی
1: صحیح ہے
2: ڈیر من نے چڑی رے زیادہ شکریہ استا سو
1: جی
2: پروگرام چ مو گیا
1: وا اوکے جی لازمی بدی یادم خام خواب دی یادم یار دا تک میں خبر ہی کی
2: صحیح ہے
1: اوکے جی تھینک یو سو مچ دخل زان ڈیر زیادہ خیال ساتھ ہیں

0: गुड मॉर्निंग एंड वेलकम कहते हैं भाई, काफी दिन बाद कैसे आपने शो नाइस एंड वरीश फामल जनत आको आइसक्रीम वाले सलाम आई एम गुलाली फ्रॉम टांग गुड मॉर्निंग टू यार मैं कितनी दिनों बाद, मैं तो रोज आता हूँ गुलाली, आप नहीं आते। वालेकुम अस्सलाम एंड गुड मॉर्निंग टू, नाराज तो मुझे होना चाहिए आपको नहीं। इब्राहिम बलूच क्वेटा से, हसाम भाई आपका शो अच्छा है, कोई दिलराज का सॉन्ग सुना दें। थैंक्स जरूर, ओके चलो मैं कोशिश कर लेता हूँ। यार दिलराज को याद दिला दिया आपने, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम रहमतुल्लाहि व बरकातहू। हसाम भाई सलीम कटी शहर बनू रोड टाक में तासरफ
0: आ रहे हो? हसाम भाई बिल्कुल ठीक ठाक दे और डेरिस जाता मनना शुक्रिया। सलीम कटी हिल से चिता सुराली मुंगसरम प्रोग्राम की शिरकत को आओ मुंगसरम प्रोग्राम की बरखबागी से यो जहान मनना कुम सासो।
1: असल
0: की गर्मी दे का ना, गर्मी दा नो गर्मी दा इंसान पसार के माजगो वो चाहिए खरबूजा के बखा मखा उबो वो चाहिए।
1: ना
0: ना कम खरबूजे पर टूबेल बांधी उसी आगे की खुन मजरड़ी रही
1: इंशाल्लाह।
0: ओके जी सलीम कटी हिल से डेर मन ने दिखो मोडी रे शुक्रिया दिया जाको। वालेकुम अस्सलाम डेर जाता मन ने शुक्रिया। इस ना कॉस्मेटिक पाकिस्तान प्रोग्राम 0335 435 1515 रिपेस बांधी विश्ता भी कम ब्लीच दीची विश्तान खत्मीजी आदि था सुता दैजना कॉस्मेटिक राइस ब्लीच और गोल ब्लीच द्वारा इस्तेमाल हो लेशे सेशो राइस ब्लीच गोल ब्लीच और दलास उखपूद पर स्पेशल हैंडेड पुट ब्लीच इज अमंग नूम नर्सरिया साथ ही आई जेड एन ए इजना कॉस्मेटिक पाकिस्तान। लेट्स सी अनदर कॉल। अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम सासु काल मिलाओ शी जान बूझ के खबर इन कविदा से नदी पकार खां। हाय हाउ आर यू, शो इज वेरी लश पर्स एंड मोस्ट वेलकम एंड गुड मॉर्निंग लाला। आई एम उरीशा फामल जनत फ्रॉम वाना गुलाली को मोस्ट वेलकम। सलाम वालेकुम अस्सलाम, आई एम गुड, हाउ अबाउट यू, होप यू विल बी फाइन टू। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम।
0: आ खुरे केता से प्रोग्राम के हर के लिए स्टडी मुशी पखिराली वाइमा। खबर गई अच्छा जी
2: यूसरा
0: अच्छा जी दवानी ने रासर खबर गई माशाल्लाह डियर दलरीजी ने रासर खबर गई अल्लामुल्लु यानी कमल लो या खसका او ډیر زیاته مننه دي کوم ډیر زیاته شکر او زما بخیل زما خور ما ته په فرست ټایم کال کړی که په دویم ځل
2: ما دویم ځل
0: ما ته یاد وګنه ما ول چې یا پیل ځل دی یا دویم ځل نه
2: څه
0: اره بس ما ته یاد وګنه الحمدلله ز په ویښتان باندې تاسو ته پته شته سره ګوما ز د ایزنا المن ایر آل د بادامو ول تیل لګوما غي سره زما دماغ بیا تیز کار کوي بس تاسو ملګ وی کنه تاسو به مور سره بیا دماغ تی شي خان یا خدا اوس ټیک شو اوس درځي او ویم تاسو هم المن هیر یالی دی د بادام ولا تیل چې کوم دی هغه سٹارټ کې هغه سر بس تاسو هم دماغ ویم بیا تی شي خان او نور کس ته پوسی پختنی وی زما خور زمونږ نه بالکل زمونږ د پروډکټ حوالی سره کولې شي ماشاء الله نو ریزلٹ درته ملاو شوی دی نو ماشاء الله څنګه خپل خويندو ته بیا څه پیغام ورکول غواړي خپل خويندو ته بس وای ماشاء اللہ جی ماشاء اللہ ماشاء اللہ دغه شان خولی خولی خبر ورته کو که زما خبر نه مونږ کیدی شي ستا خوین دی نو ستا خبر به مونږ نه ښا ماشاء اللہ جی ماشاء اللہ ماشاء اللہ اللہ دی راتا لو یعنی کمال شکم دے غټا کا او دغه شان کله کله کال کوي ښا ډیر زیات مننه د خپل ځان ډیر زیات خیال ساتي کبل نور څه خبر وی څه ته پوس بالکل کولې شي اوکے جی ڈھیر زیادہ من ہے تھینک یو سو مچ اللہ حافظ
2: اوکے اللہ حافظ
0: اللہ حافظ

0: It's 11 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman. Welcome to Radio Aman 88.4.
1: आपका अपना रेडियो रेडियो में 88.4 नेटवर्क
0: जमजम हेयर शैम्पू एंड जमजम हेयर ऑयल जमजम हेयर ऑयल د ویختانو کلاکړي یو پدوا او ویختانو لا ورکوي یو قدرتی چمک

0: کہتے ہیں کہ اس میں جو باتیں ہوں گی وہ بہت پیاری اور آپ علمی باتیں ہوں گی انشاءاللہ تعالی, اور ہم کوشش بھی کریں گے کہ اس انداز سے اس کو پیش کریں کہ آپ کو سمجھ بھی آ جائیں اور ترتیب بھی معلوم ہو جائے اور پریکٹیکل لائف میں عملی زندگی میں انسان اس کو بروئے کار لائے اور اللہ کی نعمتوں کا شکر ادا کرے اور اللہ پاک کے احسانات کا بھی ممنون رہے, شکر گزار رہے. ڈیئر سامعین, آج جو ہمارا کڈ شو میں پروگرام ہے بادشاہ وزیر اور گڈیریا کی گفتگو, بادشاہ وزیر اور گڈیریا, گڈیریا چرواہے کو کہتے ہیں, چلو آسان کر دیتے ہیں, چرواہا شپون جس کو ہم کہتے ہیں پشتوں میں, شپون رمیوال جس کو ہم کہتے ہیں, تو آجڑی بھی اس کو کہتے ہیں شاید سرائیکی میں. تو ایک دفعہ کا ذکر ہے کہ ایک بادشاہ اپنے ایک سب سے سیانے وزیر کے ساتھ اور باقی اس کے ساتھ سپاہی تھے شکار پہ نکلا, کیونکہ پہلے زمانے میں لوگ شکار کے بڑے دلدادہ ہوتے تھے, شکار کرتے تھے, اور شکار صحت کے لیے بھی بہت ضروری ہے, اور اگر انسان صحت مند رہنا چاہے, چاقو چوبند اور تندرست رہنا چاہے, تو یہ کھیل کود اور یہ شکار وغیرہ جو ہوتے ہیں تو اس کے لیے انسان کا صحت مند ہونا, تنو مند ہونا, توانا ہونا بہت ضروری ہوتا ہے. تو دنوں میں سے ایک دن تھا مخصوص کیا تھا تو شکار پہ نکلا, شکار پہ جب نکلا تو انسان تھک جاتا ہے تو کبھی سستاتا ہے کچھ دیر کے لیے, گھنٹہ دو گھنٹے کے لیے, تو اپنے سب سے سیانے وزیر کے ساتھ درخت کے نیچے بیٹھا سستا رہا تھا, گپ شپ لگا رہا تھا کہ اچانک بادشاہ نے کہا کہ وزیر تم میرے ریاست کے سب سے سیانے وزیر ہو, مجھے کچھ ایسی دانائی کی باتیں بتاؤ کہ میں اپنے پاس ہمیشہ کے لیے محفوظ کر لوں, تو آپ کی کیا رائے, کوئی ایسی سیانے پن والی یا ذہانت والی کوئی ایسی باتیں ہیں جو مجھے فائدہ دیں؟ تو وزیر نے کہا بے شک کیوں نہیں, بادشاہ سلامت کہ دنیا میں سب سے جو میٹھا پانی ہے وہ دریا کا پانی ہے, کیونکہ یہ تازہ بھی ہوتا ہے, صحت مند صحت کے لیے بھی بڑا موزوں اور مناسب ہوتا ہے, اور مطلب اگر کوئی پینا چاہے تو اس سے صحت بھی برقرار رہتی ہے, میٹھا پیارا اور شیریں پانی دریا کا پانی ہوتا ہے, اس سے بڑھ کر اور کوئی پانی نہیں ہے دنیا میں, دریا کا پانی سب سے زیادہ میٹھا ہوتا ہے. تو بادشاہ نے کہا واہ یہ تو بہت اچھی بات آپ نے کی کہ دریا کا پانی بہت میٹھا اور پرکشش اور صحت اور روح افزا اور صحت افزا ہوتا ہے. تو دوسری بات اس نے کہا کہ دوسری کا پھلوں میں سب سے میٹھا پھل کون سا ہے؟ تو وزیر نے کہا کہ بادشاہ سلامت سب پھلوں میں سب سے میٹھا پھل جو ہے وہ آم ہے, بہت بہت شکل بھی اس کی بڑی خوبصورت زرد قسم کی ہے اور بڑا لذیذ بھی ہوتا ہے اور سب لوگوں کو بہت پسند بھی ہے, لوگ کھاتے ہیں اس کو, تو لہٰذا پھلوں میں سب سے پیارا لذیذ اور اچھا پھل جو ہے روح بصیحت یا روح مطلب جس سے خوش ہو جائے, دل کو پسند آ جائے, وہ آم ہے. اس نے کہا اچھا تو سب سے پیارا اور میٹھا اور سب سے اعلیٰ پھل آم ہے؟ اس نے کہا بے شک سب سے اعلیٰ پھل جو ہے وہ آم ہے. اس نے کہا دنیا میں سب سے پیاری خوبصورت روشنی کس کی ہے؟ تو اس نے وزیر نے کہا کہ بادشاہ سلامت دنیا میں سب سے میٹھی اور سب سے پیاری اور سب سے پرکشش اور سب سے خوبصورت اور مطلب قابل داد روشنی جو ہے وہ دیے کی ہے. دیا جب جلتا ہے تو ایک امید کی کرن ہوتا ہے, میری نظر میں جب یہ جلتا ہے تو اندھیرے چھٹ جاتے ہیں اور ایک امید اور ایک آس دیتے ہیں پڑھنے والے کو, کام کرنے والے کو, سفر کرنے والے کو. تو میرے خیال میں دیا کی روشنی سب سے خوبصورت ہے. اس نے بادشاہ نے کہا واؤ یہ بھی بہت اچھی بات آپ نے کی دیے, کیونکہ دور ہی وہ دیوں کا تھا نا, آج کل تو جو عوام ہے شاید دیوں کو سمجھتے نہیں ہوں کہ دیا کون سا دیا کسے کہتے ہیں, ڈیوا چکم کم تمجا وایو ڈیوا ڈیوا. بہرحال اس نے کہا اچھی بات ہے کہ سب سے خوبصورت اور پیاری روشنی جو ہے وہ دیے کی ہے. نمبر چار کا سب سے آرام دہ جگہ کون سی ہے؟ تو وزیر نے کہا کہ بادشاہ سلامت سب سے آرام دہ جگہ جو ہے وہ پلنگ ہے. اب کتنے بھی تھکے ہوئے ہوں جب آپ پلنگ پر جاتے ہیں نا, اتنا سکون والا اور آرام دہ اور جسم کو فرحت ملتی ہے, سکون ملتا ہے. جب آپ لیٹ جاتے ہیں تو آپ کو یہ پتہ نہیں ہوتا کہ बस आप जब मतलब जब लेटते हैं तो लेट ही जाते हैं, मतलब सो ही जाते हैं, इतना नरम मुलायम और प्यारा और पुरकशिश और जिस्म को बड़ा मज़ा देने वाला, क्योंकि बहुत मुलायम और नरम होता है। तो मेरे ख्याल में मैंने जो ज़िंदगी में समझा पढ़ा, वो सबसे जो नरम और आरामदेह जगह जो होती है वो बिस्तर यानी पलंग होता है। तो ये बातें तो बादशाह के सामने इसने की, बादशाह ने कहा बिल्कुल आपने सारी बातें ठीक की। लेकिन ये बैठे हुए थे साथ एक चरवाहा, शपोन, आजड़ी, गडेरिया, चरवाहा ये बातें बादशाह और सबसे सियाने वजीर की बातें और गुफ्तगु सुन रहा था। तो इस चरवाहे ने कहा कि बादशाह सलामत, आपके सबसे सियाने वजीर ने जो बातें की हैं ये ठीक होंगी लेकिन मेरी नज़र में गलत हैं। तो बड़ा बादशाह हैरान हुआ कि मेरी सबसे इतनी बड़ी सल्तनत का सबसे सियाना वज़ीर है और उसकी बातें कैसे गलत हो सकती हैं, और मैंने इसने जो बातें की हैं वो ठीक भी हैं लेकिन चरवाहे की नज़र में क्यों गलत हैं। तो चरवाहे ने कहा कि बादशाह सलामत, ये बात मैंने सुनी कि सबसे मीठा और सेहत अफजा पानी जो है वो दरिया का पानी है, ये बात इसने की, ये भी गलत है। गडेर ने कहा कि देखें कि जनाब, अगर आप जंगल में सफ़र कर रहे हैं और आपको प्यास लगती है और इस प्यास की वजह से इस वक्त आप बहुत थके हुए हैं और हड्डियां थकावट से दूर हो चुकी हैं और आप एक कदम भी आपसे नहीं चला जा रहा, 5 मिनट भी चला नहीं जा रहा, तो और दरिया का पानी जो है 5 किलोमीटर, 20 किलोमीटर, 25 किलोमीटर, 30 किलोमीटर के फासले पर दरिया का पानी है, तो क्या आप मुझे बता सकते हैं कि वहाँ तक आप जा सकते हैं? क्या वहाँ का पानी आपके पास सवारी है? आपके पास, आप इतने थके हुए कि चल नहीं सकते तो सवारी चाहिए, और सवारी भी एक तो थकान है, दूसरी सवारी है, और सवारी पे आप कब तक बैठ सकेंगे क्योंकि 15 किलोमीटर 20 किलोमीटर 30 किलोमीटर की मसाफत पर है। तो दरिया का पानी मीठा होगा लेकिन आपके लिए वो पानी मीठा है जो आपके झागर में है, मतलब क्या कि आपके जो मतलब बगल में या आपके कंधे के साथ लटका हुआ जो छोटा सा मटका है जो चरवाहे के पास होता है और वो फिर गर्मियों में पीते हैं, तो वो छोटे से मटके का पानी कई सैकड़ों दरियाओं से बेहतर है जो 20 किलोमीटर 30 किलोमीटर दूर हो, जहां मैं जा नहीं सकता और मुझे प्यास लगी और मैं मरने लगा हूं, तो कौन सा प्यारा मीठा हुआ जो मेरी जान बचाए या 20 किलोमीटर मजीद दूर जाके मैं रास्ते ही में मर जाऊँ। तो बादशाह ने जब इसकी ये दलील सुनी और बताया कि सबसे मीठा पानी, प्यारा और सेहत अफजा पानी वो है जिसमें मतलब मतलब ऐसा है कि माउल हयात है, मतलब ऐसा पानी जिसे ज़िंदगी मिल जाती है आपको, तो वो पानी जो आपके पास मौजूद है, इस मौजूद पानी की कदर कीजिए, 20 किलोमीटर कौन जाएगा, रास्ते में मर जाएंगे, आपको प्यास लगी हुई है। तो बादशाह से कहा कि सबसे मीठा, प्यारा और जिससे ज़िंदगी इंसान को मिलती है वो पानी है जो आपके पास मौजूद है, 20 किलोमीटर दूर पानी नहीं, हो सकते आपके पास सवारी नहीं, हो सकते आप जा ना सकते, हो सकते वो बहुत दूर हो, तो पानी वो खूबसूरत, मीठा, प्यारा और सेहत अफजा और ज़िंदगी बख्शने वाला है जो आपके पास मौजूद है उस छोटे से मटके में। बादशाह ने जब ये बात सुनी तो उसने इत्तेफाक किया कि बिल्कुल, चरवाहे से कहा कि बिल्कुल आपकी ये बात बिल्कुल 100% ठीक है। उसने कहा आपके सबसे सियाने वज़ीर ने कहा कि बादशाह सलामत, फलों में शायद सबसे मीठा, प्यारा और सबको भाने वाला फल जो है वो आम है, तो का ये कैसे गलत है? अब ये बात है कि ये तो उस चरवाहे ने कहा कि आम को कौन खाता है, ये कोई खाने वाला है, जब ये कच्चा हो तो खाया नहीं जाता और जब ज़्यादा पक जाए तो वो गल सड़ जाता है, अब मौसम भी एक मौसम में नज़र आता है, अब जो कच्चा हो तो कोई खा नहीं सकता, ज़्यादा पक जाए तो गल सड़ जाता है, तीसरा ये कि एक मौसम में रहता है, एक मौसम में, तो ऐसी कौन सी ऐसी इसमें ख़ास बात है कि आप कहते हैं कि आम दुनिया का सबसे मीठा फल है? तो दुनिया का सबसे मीठा फल जो है वो आम नहीं है, वो आम नहीं है। डियर सामीन और डियर नाजरीन, कहते हैं कि सबसे मीठा फल जो है वो गंदम का दाना है, मतलब गंदम का दाना हर अमीर गरीब खा सकता है और साल के 12 महीने मौजूद होता है और हर आदमी कहता है और जिस पर ज़िंदगी का दारो मदार है, गंदम न मिले तो लोग मर जाएंगे, तो आम के बगैर तो कोई नहीं मरता, कोई खाए ना खाए कोई मसला नहीं, और साल में एक बार होता है। तो जी आपकी वजीर की आम वाले फल की बात है, जो सबसे प्यारा लजीज और सबको पसंदीदा फल है वो होगा, लेकिन मेरी नज़र में सबसे पसंदीदा फल गंदम का दाना है या गंदम है, जो पूरे साल के 12 महीने दस्तियाब होते हैं और हर अमीर गरीब की ज़िंदगी इन्हीं पर इन्हिसार करती है। तो मेरी नज़र में सबसे प्यारा फल जो है वो गंदम है। गडेरे की इस बात से भी बादशाह ने इतफाक़ किया, उसने कहा कि बिल्कुल आपने बहुत ठीक बात कही। उससे मजीद पूछा कि जवाब बादशाह ने कहा कि अब ये बताओ कि जो दिए की रोशनी है इससे आपने इनकार क्यों किया कि दिए की रोशनी अच्छी रोशनी नहीं है, तो आप इसके बारे में बता देना कि दिए की रोशनी से बढ़कर भी कोई रोशनी है। तो गडेरिया ने कहने लगा, वैसे दिए की रोशनी क्या है, एक अंधे के सामने 1,00,000 दिए जला दें उसे कोई पता चलेगा, उसे पता चलेगा कि मेरे सामने 1,00,000 दिए जल रहे हैं, तो उसे तो कोई चीज़ नज़र ही नहीं आती, तो दिए का उससे क्या लेना देना, दिए की रोशनी की क्या औकात है, उसके सामने कोई औकात नहीं है, नथिंग है, ज़ीरो है, क्योंकि वो अंधा है। रोशनी तो आँखों की होनी चाहिए, बसारत की होनी चाहिए, जिसको अल्लाह पाक ने आँख दी और आँख के अंदर नूर बख्शा के वो देख सके। तो मेरी नज़र में दिए की रोशनी से सबसे प्यारी और पुरकशिश और रोशनी जो है वो आँख की रोशनी है, वो आँखों की बसारत है जिससे इंसान देखता है। तो दुआ ये करनी चाहिए कि अल्लाह पाक आँखों से किसी को आँखों के नूर से और बिनाई से किसी को महरूम न करे, क्योंकि सारी दुनिया अंधेरा हो जाएगी। दिया क्या है, दिए को कोई रोशनी नहीं है, अगर अंधे के सामने 1,000 नहीं 1,00,000 नहीं 10,00,000 दिए जला दें तो उसके सामने तो कोई उसे तो पता ही नहीं चलता कि एक दिया जल रहा है कि 10,00,000 दिए जल रहे हैं। तो मेरी नज़र में बादशाह सलामत सबसे प्यारी सबसे पुरकशिश और सबसे आला व अरफा रोशनी जो है वो आँख की रोशनी है, जिसको अल्लाह पाक ये नूर अता कर दे उसे दियों की और किसी और चीज़ों की ज़रूरत नहीं पड़ती। तो बादशाह ने कहा वाकई ये बात भी आपकी ठीक है, क्योंकि अगर आँख नहीं है तो दिए क्या, आँख नहीं तो पहाड़ क्या, दरिया क्या, माँ बाप के कुछ नज़र नहीं आएगा, तो दुनिया तो अंधेरा है। 1,00,000 नहीं 1,00,00,000 दिए भी जल जाएं तो कोई फ़ायदा नहीं है उसका। तो लिहाजा आँखों की बसारत जो है ये आँखों का नूर जो है और आँखें ये दुनिया की सबसे खूबसूरत और प्यारी रोशनी है। तो इसके बाद उसने कहा, आपने कहा कि दुनिया का सबसे प्यारा पलंग, जो मेरे वज़ीर ने कहा कि सबसे ज़्यादा आरामदेह जगह जो है वो पलंग है, आपने इससे भी इनकार किया, उसकी वजह भी बता दें कि आखिर ऐसी कौन सी बात है जिसकी बुनियाद पे आप कहते हैं कि पलंग जो है आरामदेह सुकून की जगह नहीं है। तो गडेरिए ने या चवाहे ने या शपोन ने उसे कहा कि सुकून तो सुख और सेहत से है, समझें, सुख और सेहत से है, सुख है, दुख दर्द नहीं है, परेशानी नहीं है, घर में लड़ाई झगड़े नहीं है, तो सुख है। तो आप सुखी हैं तो कहीं पर भी सूखे पत्तों पर भी आपको नींद आएगी, खुश्क ज़मीन पर भी आपको नींद आएगी। तो आप ये कंसेप्ट और ये नज़रिया और ये ख्याल बिल्कुल दूर कर दें कि नरम नरम बिस्तरों पर लोगों को नींद आती है, बड़े बड़े नरम बिस्तरे हैं लेकिन लोग नींद की गोलियां खाकर सोते हैं, और वो नरम बिस्तरे वो मखमल के बिस्तर वो नरम आरामदेह प्यारे जिसमें इंसान जब लेटता है तो अंदर धंस जाता है, इतने नरम मुलायम होते हैं। और उसने कहा उस पर भी लोगों को नींद नहीं आती, क्यों, क्योंकि नींद तो सेहत से आती है, सुख से आती है। सेहत अगर आपकी अच्छी नहीं है तो 1,000 किस्म के खाने आपके सामने रख दें और 1,000 किस्म के बिस्तर लगा दें और अच्छी अच्छी औरतें और ख्वातीन और लड़कियां आपके सामने दाएं बाएं रक्स करें, मौसीकी गाने शायरी, अगर आप सुखी नहीं है तो आपको चीज़ें मज़ा देंगी। तो उसने कहा कि सबसे बड़ी चीज़, सबसे प्यारी जगह जहाँ पे इंसान सो सकता हो, तो वो प्यारी जगह पलंग और बिस्तर नहीं है, बल्कि वो बेशक ज़मीन, चटियल ज़मीन, मिट्टी की ज़मीन क्यों ना हो, लेकिन अगर आप सुखी हैं, आपके दुख दर्द नहीं है। दूसरी बात, अगर आप सेहतमंद हैं, अगर सोने के प्लेटों में खाने रखे जाएं, क्या आप खा सकते हैं, नहीं खा सकते, क्योंकि आपकी सेहत अच्छी नहीं है। तो दुनिया की मेरे एक नज़र में सबसे बड़ी नेमत जो है सेहत के लिहाज से, वो मतलब जिस्मानी लिहाज से वो सेहत है। अगर सेहत है तो गाड़ियाँ हूँ ना हूँ मज़े करेंगे, अगर सेहत नहीं है तो आप 10 गाड़ियाँ 15 गाड़ियों 15 बंगलों तो क्या है, डॉक्टर ने हर एक चीज़ आप पर मना की हुई है। तो वज़ीर ने कहा कि बादशाह सलामत आपकी बातें ठीक हैं, लेकिन मेरी नज़र में सुकून की नींद सुख और सेहत से है। अगर आप खुद बताएं कि अगर खुदा ना खास्ता आपको कोई फोड़ा निकले, कोई दवाई हो, सर में दर्द हो, घुटने में दर्द हो, कमर में दर्द हो, क्या इस दर्द के साथ आप सो सकते हैं नरम बिस्तरों पर? जितने भी नरम बिस्तरे हों, क्या मैं नहीं सो सकता, क्योंकि दर्द है। और अगर आप बीमार हैं, क्या बीमारी के साथ आप सो सकते हैं? आपने अक्सर देखा होगा कि मीठी चीज़ रख देना, खुले खाने खराबी, मीठी चीज़ रख दें, अच्छे अच्छे खाने तो इसके कड़े, इसको कड़वे लगते हैं। हलवा रख लें, जूस रख लें, मीठा मीठे शरबत रख लें, लेकिन इसको कड़वा नज़र आता है, तलख नज़र आता है। क्यों? क्यों उसके मुंह का, ज़ुबान का जायका ख़राब होता है, वो क्योंकि वो बीमार है, और बीमारी अंदर से इसको बताती है कि ये कड़वा है, ये गंदी, मतलब ये चीज़ पसंदीदा नहीं है, मीठी नहीं है, क्योंकि वो अंदर बीमार है। तो सेहत हो तो भी, सेहत है तो आप बेहतर नींद सो सकते हैं। सर के नीचे मिट्टी का ढेला रख के, और बिल्कुल एसी ना हो, पंखे ना हो, खूबसूरत डेकोरेटेड कमरा ना हो, लेकिन आपको नींद आएगी। नरम आपकी बादशाह की ये, वज़ीर की ये बात भी गलत है कि सबसे आरामदेह जो चीज़ है वो पलंग है। मेरी नज़र में सबसे आरामदेह चीज़ जहाँ पे आप आराम से सो सकते हैं, नींद पूरी कर सकते हैं, वो सुख है। आप सुखी हैं, आप खुशहाल हैं, आप खुश हैं, तो आपको नींद आएगी। और अगर आपकी सेहत है तो भी आपको नींद आएगी। कहते हैं ना, सेहत दौलत है, सेहत दौलत है। अब सेहत दौलत क्या है? अगर आप डॉक्टर के पास फीस भी देंगे, दवाइयाँ भी लेंगे, एक्सरे भी निकालेंगे, टेस्ट भी 3-4-5 किस्म के करेंगे, तो कितनी दौलत आपकी लग गई। और अगर आप सेहतमंद हैं तो ये 4-5 चीज़ों से आप वक्त भी निकालते हैं, इंतज़ार भी करते हैं। अब 6-7 चीज़ें डॉक्टर के पास जाकर आप करते हैं, ठीक है। अगर आपकी सेहत है, 6-7 चीज़ों से आप बच गए, वक्त बच गया, इंतज़ार बच गया, हाँ जी, और आप वहाँ पे जाना बच गया, और वहाँ पे इंतज़ार करना बच गया, और आपके पैसे बच गए जो फीस के थे, दवाइयों के थे, टेस्ट के थे और एक्सरे के थे। तो सेहत दौलत इस लिहाज से है कि आपकी दौलत बचाती है ये। तो कोशिश ये करें डियर, कुछ लोग दौलत कमाने के लिए सेहत गंवा देते हैं, और फिर इस सेहत को पाने के लिए दौलत गंवा देते हैं। तो ऐसी कैसी दौलत है जो आपको सुख न दे? ऐसी कौन सी, कौन सा ओहदा है जो आपको आराम न दे? बस वज़ीर ने कहा, वज़ीर से कहा, वज़ीर और बादशाह दोनों सुन रहे थे, कहा कि सबसे मीठी चीज़ जो थी, सबसे क्या कहते हैं उसे, पहली बात कि सबसे मीठा और प्यारा पानी वो पानी है जो आपके पास मौजूद है, दरिया तो बहुत दूर है। दूसरा आपने मीठा आम कहा, मीठे आम से मीठा फल आम कहा, लेकिन इससे बढ़कर सबसे मीठा फल जो है वो गंदम का दाना है, जो हर वक्त दस्तियाब होता है और 12 महीने दस्तियाब होता है। आम के अंदर तो कमियाँ कोताही हैं। इसके साथ आपने कहा कि बेहतरीन रोशनी दिए की है, लेकिन बेहतरीन रोशनी आँखों का नूर है, जिसको अल्लाह पाक अता कर दे वो फिर मज़े करे, दुनिया की हर एक चीज़ इस नूर, इस रोशनी में देख सकता है। आँख ना हो तो 1,000,00,000 दिए जल जाएं, इसका कोई फ़ायदा नहीं। चौथी बात आपने कहा कि बेहतरीन आरामदेह जगह पलंग होती है। मैंने कहा नहीं, पलंग नहीं, बल्कि सुख और सेहत सबसे आरामदेह जगह है। सेहतमंद हो तो बेहतरीन नींद आएगी। और अगर आप प्यास के साथ खाएं, कच्ची मतलब आप रूखी सूखी रोटी खाएं, आप कच्ची लस्सी के साथ खाना खाएं, रोटी खाएं, प्यास के साथ खाएं, नो प्रॉब्लम। अगर आपकी सेहत है तो हर एक चीज़ आपको ताकत देगी। और अगर आप बीमार हैं तो अच्छे अच्छे मुर्गन ग़ज़ाएँ भी आपको मतलब फ़ायदा नहीं दे सकती। और सुख, सुख और सेहत ये बेहतरीन जगह हैं आराम करने की। तो बादशाह सलामत ने जब इसकी ये बात सुनी और वज़ीर की तार बातों को रद्द किया, और रद्द के साथ साथ उसको 4 और बातें बताईं और दलील भी दी कि इसका नुकसान और फ़ायदा क्या है। तो बादशाह और वज़ीर दोनों बातें सुन रहे थे। वज़ीर भी हैरान था कि इस चरवाहा जंगल में रहने वाले के पास इतनी दानाई और इतनी होशियारी और इतना कमाल का इलम जंगल में कैसे आ गया। बहरहाल वो भी हैरान था। तो बादशाह इसकी दानाई से इतना खुश हुआ, इसकी विजडम से इतना खुश हुआ, और इसकी समझदारी से कि मेरी रियाया में चरवाहे भी ऐसा इलम रखते हैं जिसने वज़ीर को मात दे दी, और वो भी दलील के साथ। ये नहीं कि तुम गलत हो, गलत नहीं, दलील, और दलील के साथ एक और बात भी कही कि ये बात अच्छी है। तो डियर सामेईन और डियर नाज़रीन, बादशाह की ये दानिश, बादशाह ने जब ये दानिशमंदाना बातें सुनी तो बड़ा खुश हुआ और उसे इकराम व एज़ाज़ से नवाजा, उसे इकराम व एज़ाज़ से नवाजा। डियर सामीन और डियर नाज़रीन, आप सुन रहे हैं रेडियो अमन FM 88.4 टांग, और मैं हूं आपका होस्ट, आपका दोस्त मेहर। گرچہ ہم کچھ بھی نہیں ہیں لیکن گرچہ ہم کچھ بھی نہیں ہیں لیکن سر ہتیلی پہ سجا سکتے ہیں، کوئی بھیجے تو کسی ساحل پر کشتیاں ہم بھی جلا سکتے ہیں، گرچہ ہم کچھ بھی نہیں ہیں لیکن گرچہ ہم کچھ بھی نہیں ہیں لیکن سر ہتیلی پہ سجا سکتے ہیں، کوئی بھیجے تو کسی ساحل پر کشتیاں ہم بھی جلا سکتے ہیں۔ سنتے رہیے، ہمارے ساتھ رہیے، آپ کی کال کا انتظار اور میسج کا انتظار رہے گا۔ السلام علیکم۔
1: وعلیکم السلام مہر صاحب، تحقو سلام دریت ٹی ملک سلام بلال کو نظمان خطک صاحب کو بومو سلام۔
0: وعلیکم السلام تے ملازم دکاندار کو سلام تے پورے رنوال کو چھوٹے بڑوں کو سلام۔
1: بالکل رنوال والے بھی تحقو سلام نے پہن دے تریت ٹی ملک سلام نے پہن۔
0: وعلیکم السلام۔ وعلیکم السلام
1: مہر صاحب، یہ تو بڑی مزے کی کہانی سنائی ہوئی چاہ۔
0: اچھا مزہ آیا نا؟
1: کہ مزہ آیا جب بس پوچھنا نہ کر جائے رہا تو
0: ہوشیار آدمی آئی
1: ہوشیار تھا ہاں لیکن آجری تو مشہور آئی نا،
0: آجری تو مشہور آئی
1: بالکل وزیر کول تو بہو سیانے گانے
0: بہن بھی سیانے گانے کی تن چاہ
1: وزیر
0: تو اپنے بچے بچاو دکھا دے کھانے
1: بالکل
0: خیر خیریت شکر
1: الحمدللہ۔
0: تو چھٹی کی تھی میں دیکھن ویسا سلام سٹے
1: باہوں
0: تو کام کچھ سکھو سے سلام سٹے سوچا کوئی میں کان تے مرے سوچا اس بھی ان شاء اللہ خام خام میں چکر لاسا گھر میں موقع ملا تو سلام سٹے سانس مت اللہ پاک میں سوچ اچھائی بتا یاد دی وچ میں اللہ پاک اگر بیمار ہوئے تو اللہ پاک صحت دے وے کوئی مسئلے ہوئے اللہ پاک ان دے مسئلے دور کرے سارے مسلمانوں دے نال اج سن دا پیو سی پروگرام دیوانہ صاحب انشاءاللہ گھنٹی خامہ خا کرے سی ضرور کرے سی انشاءاللہ مہربانی خوش رہیں۔
1: السلام علیکم۔
0: وعلیکم السلام جی میں خوش رہاں وس دراویں جی۔ یہ تھے ملازم چاچا اور دوسری کال لے لیتے ہیں جی۔ السلام علیکم۔ السلام علیکم، میرے خیال میں کال ڈراپ ہو گئی ہے، معذرت خواہ ہیں جی۔ کچھ میسج آئے ہیں تو میسج بھی پڑھیں گے، ہمارے جو میسج کرنے والے ساتھی ہیں وہ کہیں دور جائیں نہیں، اس کا فوراً میسج تھوڑی کچھ کالز لے لیتے ہیں، اس کے بعد پھر انشاءاللہ ان کے میسج پڑھتے ہیں جی۔ السلام علیکم۔
1: وعلیکم السلام صاحب، کیا حال ہے؟ چنگے ہو؟
0: خیریت ہے؟ چنگے ودی وی ٹھیک ٹھاک
1: سر، خیریت ہے؟ گلا خان نے لپے ٹان کی چوں
0: جی جی، اسا سن دے پے، اسا پہچان دے ہیں اپنے لسنر کو، اصل محبت رکھنا والے کو ساروں کو سیان دے جی۔
1: خیر ہو؟ خیر ہو، بڑی مہربانی۔ کی حال ہے؟ چنگے ودی ہو؟
0: خیریت ہے شکر الحمدللہ۔ پروگرام سننے جی؟
1: جی جی، بس پروگرام سننے سے کہانی تیری سنی سے بڑا مزہ کیتا جے رہے نا۔
0: جی جی جی
1: ہاں، بس آج اللہ پاک نے بڑا اکل دیتا ہے جے رہے نا، اکل دے وچ جے رہے چنگے چنگے گالیاں کیتے جے رہے نا۔
0: مطلب اکل کہن دی میراث نہیں، اے غریب آدمی کول بھی اکل آ سکدی تھی، امیر کول ضروری ہے کہ امیر کول ہوے خالی؟
1: بالکل جی، انہیں اپنے اکل دے ذریعے اتنے مزے مزے دے گالیاں کیتے جے رہے نا، بادشاہ کو متاثر کیتے جے رہے نا۔
0: ہاں تے اون انعام بھی تنے سوت
1: غربت میں اڑایا ہے میرے فن کا مزہ، تیری دولت نے تیرے عیب چھپا رکھے۔
0: واہ جی واہ جی واہ جی، میں بھی سنیا سا، پتہ ہو بھی میں کو تیری لاڑی تھی، میں کو بھی میں بھی سنیا نا۔
1: ٹھیک ہے ٹھیک ہے جی، سنو دے رہے نا، خیر ہونے دے رہے۔
0: میں ایک دفعہ گیا مک جا دو اتھا، میں جلے گیا نا بات یاد ہو گیا، بات میں ایک مریض کو دکھا من گیا نا۔
1: اچھا
0: تے بات جرا میں کو آکھے نا، جو پیشنٹ دا نا لکھ، مریض دا نام افسر آئی نا اوندا نا نا جدو ڈاکٹر آئی انجینئر آئی افسر آئی جیڑی شے نا نا چاندا جڑا وہ وڈی پوسٹ تے بیٹھے وات اون جڑے مریض دا نا لکھیا نا ہاں او غلط لکھس انگریزی تو چھوڑ اردو ہی غلط لکھس جڑا لکھس نا وات میں کوئی شعر سامنے آ گیا ہے ہاں وات میں وات ہسپتال دے وچ وات میں کوئی ڈسپنسر لئی پی آئی اکرام سر شیر پڑھنا میں کہ میں اج سنے سا میرا ہاں سڑ دے میں پڑھ سا ایک شیر ا کیوں تے بیمار مرد وچ تو شیر سنے میں کہ میں ہاں جی سڑی سنے نا بیمار جڑا بچ سی یا اللہ پاک صحت دے سی یا مرسی او تا انج گال ہے لیکن جڑا میں
1: تو بہت کچھ کرے میں
0: ہاں میں کہ میرا ہن درد بہو زیادہ ہے تے شیر تے ختم تھی سی سن ا کہ بس میں سٹیچنگ کرے نا سٹیچنگ تے او کوئی میں اکھ اگ دے اوتھے کوئی جھاس او تھوڑی کٹیج گئی نا او تو سٹیچنگ کرندا ائی ٹک دیندا ائی وات وات ایک شعر میں سنایا ادھر میں سوچے نا وات میں سنے نا وات ذہن تو نکل گیا ٹھیک ہے نا جی پروگرام سنا ہی نا
1: جی جی پروگرام سن رہا میں بڑا مزہ کر رہا
0: ٹھیک ہے جی ٹھیک ہے جی اوکے جی اوکے
1: خیر ہو خیر ہو بڑی مہربانی
0: اوکے جی اوکے مجھے شعر یاد بھول گیا کیونکہ اچانک والی بات ہوتی ہے کچھ شعر ایسے ہوتے ہیں کہ اچانک یاد نہیں رہتے السلام علیکم اللہ کا شکر ہے آپ سنائیں بہت اچھی گال ہے خاموشی تو بس این عبادت ہے بہت پیاری گال ہے جی پروگرام سننا ہے سسٹر اج چار گالیاں وزیر کیتن تے چار گالیاں اوں آجڑی کیتن اتھا کو کیڑے چار گالیاں پسند ہیں
2: میں کو آجڑی
0: ہے ہاں تے نا میں کو اے پسند جڑا میں سیٹ کرے نا پی ایم نا میں کو آجڑی والی بہو پسند ہیں بہو دلیل دے نال تے بہو سونے تے بہو پیارے گالیاں کر گئے
2: پڑھتے
0: خوش رہے آباد رہے وسدی رہے جی
2: آمین
0: خوش رہے آباد رہے وعلیکم السلام وعلیکم السلام ملازم چاچا آپ کو آج گلہ میرا ختم ہو گیا ہے کہ ایک سسٹر نے کال کی ہے السلام علیکم
1: وعلیکم السلام اکرام مہر
0: پہ خوش آمدید اور مرحبا
1: رمضان کلا کی بات کر رہا ہوں علاقہ رانا
0: جی سر جیسے گھنٹی آتے تو مجھے خوشبو محسوس ہونے لگتی ہے کہ رمضان صاحب ہیں
1: آپ کے پروگرام کا نمبر ملا رہا تھا لیکن آج بیزی زیادہ تھا آپ کے کال زیادہ تھے
0: جی سر سنائیں پروگرام سنا ہے
1: بڑی اچھی کہانی آپ نے یہ وزیر بادشاہ وزیر اور چرواہے کی جو کہانی آپ نے سنائی
0: جی
1: بڑی اچھی لگی ہمیشہ کی طرح سبق آموز کہانی کیونکہ جو وہ بادشاہ تھا وہ اپنے سر وزیر کو سیانہ اور تانا سمجھتا تھا
0: بے شک
1: انہوں نے کہا کہ یہ وزیر جو ہے اس لیے سیانہ ہے اور چرواہے پر کسی کی نظر بھی نہیں تھی کہ یہ اتنا دانا ہے اور اتنا قابل ہے اس کی وجہ یہ ہے کہ انہوں نے زندگی جو ہے تمام ان چیزوں کے ساتھ انہوں نے گزاری تھی نا
0: بے شک
1: انہوں نے پانی کے ساتھ بھی گزاری تھی دیے کے ساتھ بھی گزاری تھی اور یہ پلنگ تھا اس کے ساتھ بھی گزاری تھی کیونکہ باہر جو چرواہے ہوتے ہیں زمین پر سو جاتے ہیں
0: ہاں آپ نے بڑے نقطے کی بات کر گئے ہیں میں سمجھ گیا ہوں نقطے کو جی بولتے جائیں گے
1: اور اس کے علاوہ جو یہ دیے کی جگہ انہوں نے نظر کے بارے میں کہہ دیا
0: جی جی
1: اور یہ جو انہوں نے کہا کہ یہ ہے وہ یہ آم کے بارے میں
0: جی
1: انہوں نے کہا کہ گندم ہے کیونکہ گندم کے ساتھ چروائے کا ہر وقت رشتہ ہوتا ہے
0: بے شک ہوتا ہے
1: وہ باہر ہوتا ہے اور وہ گندم جو ہے وہ بوتا بھی ہے اور زمینوں پر بھی ہوتا ہے یہ تمام جتنے چیزیں تھیں نا
3: اس کا تجربہ تھا، اور چیزیں اس کی زندگی پر گزرے تھی،
0: اور دریا کا پانی میٹھا تھا، لیکن چرواہے کے پاس وہ مٹکا ہوتا ہے جو اس کے
3: مٹکا ہوتا ہے نا، باہر ہم دیکھتے ہیں جب جاتے ہیں تو باہر دیکھتے ہیں چرواہے کے پاس ہوتا ہے مٹکا،
0: جب اس کو پانی کی ضرورت ہو تو 20 کلومیٹر جائے گا ادھر پانی پیے گا میٹھا، اب جس کے پاس موجود پانی اس کا کیا کرے گا؟
3: اور وہ جو وزیر تھا اس کا تو یہ خیال تھا کیونکہ وہ جو دریا ہے اس کا پانی میٹھے، کیونکہ وہ وزیر جو تھا وہ دریا کے قریب ہوگا،
0: ہاں قریب ہوگا،
3: اور چروائے تو یہ تو پھرتا رہتا ہے سارے زمینوں پر سارے جگہوں پر،
0: جی جی
3: ایک جگہ پر تو یہ نہیں رہ سکتا نا، جہاں پر یہ پانی اگر دریا کا ہو یا جو بھی کھڑا ہو وہاں تو یہ نہیں رہ سکتا،
0: نہیں رہ سکتا، نہیں رہ سکتا بے شک.
3: اور دوسرے جو صحت والی بات انہوں نے کہی نا، صحت والی
0: سکھ اور صحت، سکھ اور صحت پلنگ کی بنسبت،
3: سکھ اور صحت، کیونکہ یہ سکھ اور صحت جو ہے نا
0: جی،
3: یہ صحت ایک ایسی چیز ہے جو زندگی ہے انسان کی،
0: زندگی ہے
3: انسان کو، اگر کروڑوں روپے بھی مل جائے نا، کروڑوں روپے
0: جی
3: آگے والا دے دے
0: ہاں،
3: اور وہ کہے کہ یہ آپ کل دنیا میں نہیں ہوں گے،
0: ہاں
3: یہ آپ کو پیسے میں اتنے دیتا ہوں،
0: ہاں
3: لیکن زندگی کی کوئی یہ نہیں ہے کہ کل نہیں ہوگی، وہ کتنے کروڑ روپیہ ہو پھر بھی وہ نہیں لے گا، یہ زندگی کے بارے، زندگی کے بدلے میں،
0: صحت کے بدلے میں، صحت کے بدلے میں،
3: صحت کے بدلے میں نا،
0: جی جی جی
3: کیونکہ یہ صحت ہے، یہ جس شخص کے پاس صحت ہے، ہم کہتے ہیں کہ ہمارے پاس سب کچھ بھی نہیں ہے نا،
0: ہاں ہاں،
3: اور ہماری صحت اگر اچھی ہو، بیمار نہ ہو، تو زندگی جو ہے اس سے اچھی زندگی کو وہ نہیں ہے، اگر صحت انسان کی اچھی ہو، اگر صحت انسان کی اچھی نہ ہو نا،
0: جی جی
3: جتنے بھی انسان کے پاس ہو، سونا ہو، چاندی ہو، پیسہ ہو، اس کے علاوہ جتنے کھانے ہوں، تو وہ کوئی چیز بھی ہے انسان کی جو کام نہیں آتی، اور انسان صحت کے لیے تمام پیسہ بھی لگاتا ہے، ہر چیز لگاتا ہے اس صحت کو حاصل کرنے کے لیے،
0: جی ہاں جی ہاں جی ہاں،
3: اور کوشش اللہ تعالیٰ ہماری، اللہ تعالیٰ سے دعا ہو کہ اللہ تعالیٰ ہمیں اچھی صحت دے،
0: آمین،
3: اور یہ صحت جو ہوگی تو پھر ہم مزدوری بھی کر سکیں گے، ہر کام بھی کر سکیں گے،
0: اور دوسری
3: صحت نہیں ہوگی جی تو یہ کوئی چیز ہم اپنے لیے مزدوری، کوئی کام، کوئی نوکری، کوئی چیز بھی نہیں کر سکتے،
0: اور ایک بات رمضان صاحب، ایک بات صحت سے مجھے یاد آگی، میری بہن ہے مجھ سے بڑی ہے، تو وہ پشاور میں داخل ہے نا، ایڈمٹ ہے، تو تقریباً ایک ڈیڑھ مہینے سے وہ سخت بیمار ہے نا، اس کے 2 آپریشن بھی ہوئے ہیں، تو آپ سب کسی یہ درخواست ہے کہ میری بہن کے لیے دل سے دعا کریں کہ اللہ پاک اس کو صحت دے دیجیے،
3: بالکل، میں بھی آپ کی بہن کے لیے ابھی یہ نماز پڑھنے جاؤں گا اور دعا کروں گا، اور جتنے سننے والے ہیں ٹانک کے
0: جی،
3: کیونکہ ہم فیملی کے ہیں ایک دوسرے کے ساتھ تمام،
0: بے شک بے شک بے شک،
3: جیسے آپ کی بہن ہے وہ ہماری بھی بہن،
0: بے شک بے شک بے شک ہے،
3: اور اللہ تعالیٰ اس کو صحت دے، انشاءاللہ اب یہ نماز پڑھنے میں جاتا ہوں آپ پروگرام کے بعد، تو انشاءاللہ وہاں مسجد میں دعا کر دوں گا،
0: کیونکہ 1.5 مہینے سے بیمار ہے، میں نے کسی کو کہا نہیں ہے، لیکن آج آپ نے صحت کی بات کر دی تو مجھے یاد آیا، میں نے کہا سب لسنر کو کہوں گا، سسٹر اور بہن اور بھائیوں کو، کہ اللہ پاک
3: دعا ہم کریں گے مسجد میں بیٹھ کے کریں گے،
0: جزاک اللہ، خوش رہیں آباد،
3: اس کے علاوہ جتنے سننے والے ہیں آپ کے، نعمت اللہ صاحب ہے اور یہ ملازم دکاندار ہے جو پردیس سے آج کل ہو گئے، جتنے سننے تمام کو سلام، اور وقت دینے کے لیے میں آپ کا شکر گزار ہوں کہ آپ نے بہت سارا وقت مجھے،
0: جزاک اللہ، خوش رہیں، وزدرامے جی خوش رہے جی، اوکے جی، اللہ حافظ، کچھ میسج شامل کر لیتے ہیں پھر میں بھول جاؤں گا، کہ نذیر لیا سے ہمیں کا میسج کیا ہے، نذیر لیا چک نمبر 143 ٹی ڈی اے لیا، السلام علیکم، سلامت رہو، آپ کا پروگرام بہت اچھا ہے، بہت شکریہ نذیر احمد، چک نمبر 43، اللہ آپ کو خوش رکھے، جزاک اللہ، ہمارے پروگرام کو سراتے بھی ہیں، سنتے بھی ہیں اور میسج بھی کرتے ہیں، کلیم سیال ہمارے پروگرام کو سن رہے ہیں، ہمارے بڑے پیارے دوست اور کلاس فیلو، ایک سال سینئر تھے لیکن کلاس فیلو اور بھائیوں سے بڑھ کر دوست ہیں ہمارے، اکرام مہر صاحب سلام بھیج رہے ہیں، وعلیکم السلام، اور ظہور ارمانی السلام سلام بھیج رہے ہیں جی، وعلیکم السلام، اور ساتھ ساتھ ایک سسٹر کا میسج آیا ہے جی، ہائے بھیا کیسے ہو، ماشاءاللہ بہت نائس شو، آئی ایم ماہین، ماہین کا غالباً مہینے کے بعد میسج آیا ہے، خوش رہیں، آباد رہیں جی پروگرام میں، اس کے توسط سے اللہ پاک آپ کو سدا خوش رکھے جی، السلام علیکم،
4: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ،
0: مجھے جیسے آپ بولنا شروع کہ آپ آرام سے بولتے ہیں، سلو بولتے ہیں اور سلیقے سے بولتے ہیں، مجھے پتہ چل گیا کہ امان بھائی ہوگا،
4: جی جی مہر بھائی، بس آپ کے جو ہے نا اچھے اچھے باتیں سن کر تو ہم جو ہے نا باتیں سیکھنے کا ڈھنگ جو ہے نا آپ سے سیکھ رہے ہیں،
0: جزاک اللہ،
4: ماشاء اللہ آج کی کہانی ہم سن رہے تھے، کام بھی کر رہے تھے اور آج کی کہانی بھی،
0: اچھا کام کے ساتھ ساتھ سن رہے تھے،
4: جی جی بالکل، ہم کام پر بھی یہاں پر लगे हुए थे तकरीबन कमरे के ऊपर जो छत होती है उसके ऊपर हम खड़े थे और प्रोग्राम आपका जो है सुन रहे थे।
0: अच्छा, और हमारा पड़ोसी समीउल्लाह उस्ताद आपके साथ है या कोई और है?
4: नहीं, अभी तो पड़ोसी नहीं है क्योंकि उन लोगों के ठेके हैं। अच्छा। शहर में हम तो इधर कोई देहात है उधर हम काम पर अभी लगे हुए हैं।
0: जी जी, चलो जी, आप प्रोग्राम के बारे में अपनी राय दीजिए।
4: प्रोग्राम तो माशाल्लाह बहुत ही मिसाली प्रोग्राम होते हैं क्योंकि इससे बहुत लोग जो है ना सबक आमोज बातें सीखते हैं और इन पर अमल करते हैं, सोच करते हैं कि ये बातें जो है ना ये इंसान के लिए आगे फिर पेश होती हैं। तो इस बातों पर अगर अमल करे, सोच करे तो ये फिर बेहतरी की तरफ ले जाते हैं।
0: बेशक बेशक। जी जी,
4: और सुनाए सर, कभी कभी ऐसा करें कोई अच्छा जो ये स्किल डिपार्टमेंट वाले जो बच्चे होते हैं, जो स्टूडेंट होते हैं, जो कंप्यूटर वगैरह या मोबाइलों में ये काम करते हैं, इनको कभी कभार स्टूडियो में बुलाया करें क्योंकि इनके साथ फिर और बच्चे जो होते हैं उनका हौसला बुलंद होता है, उसको भी ख्याल आता है कि तालीम के साथ साथ हम कोई काम भी सीखें।
0: नहीं नहीं, मेरी बात अमान भाई आपके तो बहुत प्यारी और बहुत अच्छी बात आपने की है और इस पर होना भी चाहिए, स्पेशल प्रोग्राम इस पर होना चाहिए। बच्चों को नहीं बुलाना बल्कि स्पेशल प्रोग्राम इस पर होना चाहिए कि हम सिर्फ एक तालीम हासिल करते हैं, हम कहते हैं कि बस यही काफ़ी है, लेकिन मैं ये कहता हूं कि तालीम के साथ कोई हुनर कोई स्किल भी सीखा जाए ताकि अगर तालीम में जॉब न मिले तो ये स्किल आपके घर की रोजी रोटी पूरी करे।
4: बिल्कुल सर जी, ऐसे बहुत ही बच्चे हमने देखे हैं, खास तौर पे जो पंजाब से ताल्लुक रखने वाले होते हैं वो बड़े बड़े शहरों में वो ऐसे ही करते हैं, साथ ही साथ तालीम भी करते हैं और हाई लेवल की तालीम पर चले जाते हैं क्योंकि वो खुद कफील होते हैं तालीम के लिए। थोड़ा बहुत वो काम करते हैं तो उसका खर्चा जो है ना बनता है और माँ बाप पर बोझ भी नहीं बनता, मतलब है तो उसी तरह वो तरक्की कर जाते हैं।
0: उस सरायकी में कहते हैं मजदूरी मेहना कोनी, ये बात ठीक, ये बात ठीक है। अब मैं अक्सर बच्चों को कहता हूँ आप कितने सारे खर्चे, जेब खर्च, मोबाइल खर्च, पैकेज, रक्षे, अकेडमीज, स्कूल की फीसें और यारी दोस्ती के लिए सोबत प्रोग्राम के सारे, कभी कभार ये सोच लिया करें कि बाप का बेड़ा गर्क कर दिया पैसे ले लेकर, क्या उसने मशीनें लगाई हैं घर में, क्या दरख्तों पर पैसे उगते हैं। ज़रा अगर बाप की मजबूरी महरूमी से फ़ायदा न लें, उसको ब्लैक मेल न करें, कभी कभार किसी के साथ सेकेंड टाइम थोड़ा सा घंटा दो घंटे तीन घंटे चार घंटे काम किया करें ताकि आपकी ज़िंदगी में सुकून आए, ताकि आप आपका सहारा बने न कि उसके लिए बोझ बनते हैं।
4: तो बिल्कुल सर जी, ऐसे बच्चे तकरीबन हमने देखे हैं जो थोड़ा थोड़ा छोटे से बच्चे होते हैं वो कुछ न कुछ काम करते हैं ना, तो उसके साथ वो फिर पैसा बनाने का वो शौक बन जाता है, जो पैसा मेहनत के साथ जब आता है तो वो बहुत ख्याल से वो पैसा भी खर्च करते हैं और उसका हौसला और ख्याल तवज्जो वो बन जाती है कि हमने पैसा भी साथ साथ कमाना है और मेहनत।
0: बेशक, बिल्कुल अमान भाई खुश रहें, आपकी अच्छी राय का और अच्छे मशवरे का मैं बहुत ममनून हूँ, सदा खुश रहें जी।
4: ओके, मेहरबानी, शुक्रिया,
0: अल्लाह हाफिज, अल्लाह हाफिज, अल्लाह हाफिज, अल्लाह हाफिज। डियर सामीन और डियर नाजरीन, आप सुन रहे हैं रेडियो अमन FM 88.4 टांक और मैं हूँ आपका होस्ट, आपका दोस्त इकराम महर। उम्मीद करते हैं कि आपने प्रोग्राम सुना होगा और इस प्रोग्राम में कॉलर्स की तरफ से बहुत अच्छी अच्छी बातें हमें, और रमज़ान साहब ने एक बात कही कि जो अमीर था वज़ीर था तो वही बातें उसने की जो एक शाहाना ज़िंदगी में, एक अमीराना ज़िंदगी में उसको मुयस्सर थीं, और ग़रीब ने वो बातें की जो गुरबत में उसको मुयस्सर थीं। तो दोनों की बातें ठीक थी लेकिन हर शख्स ने अपने माहौल के मुताबिक बातें की। तो ये बहुत अच्छा नुक्ता उसने, रमज़ान साहब ने, मुझे भी मेरे जहन में ये नहीं था कि वो अमीर था तो अमीरों वाली बातें कर गया जिस माहौल में वो मौजूद था। अब हर आदमी तो आम नहीं खरीद सकता ना, और ये तो मतलब ये एक एक्स्ट्रा चीज़ है, एक इजाफी चीज़ है, लेकिन गंदम तो हर एक की ज़रूरत है। तो दरिया का पानी जो है ये भी उसको मुयस्सर था क्योंकि या उसका महल दरिया के करीब होगा या फिर नौकर चाकर से मंगवा कर पीता होगा, तो इसमें तो उसके लिए कोई मुश्किल था ही नहीं। तो जिसकी वजह से अपनी सहूलियात और अपनी मराआत और बादशाह का एक ख़ास और सियाना वज़ीर होने के वजह से उसको ये सारी चीज़ें, दरिया का पानी भी मुयस्सर था, नंबर टू पे उसे عام بھی میسر تھے، کیونکہ بادشاہوں کے دربار میں اور ان کے دسترخوان تو بڑے وسیع ہوتے ہیں، سینکڑوں لوگ کھاتے ہیں، اور پھر یہ خاص اور سیانہ اور قریبی وزیر تھا، تو اس کے لیے کس چیز کی کمی ہو سکتی ہے؟ تو اس کو غالباً خود عام پسند تھا، لذیذ اور پیارا تھا اس کے لیے، اور میٹھا تھا اور پسندیدہ تھا، کیونکہ یہ کھا سکتا تھا، یہ ایک کھانے سے اضافی چیز ہے اس کے لیے، کیونکہ وہ پیسوں سے خریدی جا سکتی ہے، اور جو گندم ہے وہ تو ضرورت کی چیز ہے، تو ضرورت کی چیز تو غریب ہی خریدے گا نا، اور جو فرمائش کی چیز ہے وہ امیر خریدے گا، تو اس لحاظ سے اس نے اپنے ماحول میں رہ کر بات کی، اور غریب نے اپنے ماحول کر ماحول کے اندر رہ کر بات کی، اور تیسری بات اس نے کہا کہ دیا جو ہے یہ بہت قیمتی چیز ہے، دیے کی روشنی، میرے خیال میں وہ جو چرواہے نے یا آجر نے جو بات کی نا کہ آنکھوں کا نور نہیں ہے، میرے چاہنے والوں، مجھ سے عقیدت اور محبت رکھنے والوں، جتنے بھی سائلنٹ لسنر ہیں، خاموش سننے والے، یا جو کالز کرتے ہیں یا میسیجز کرتے ہیں یا کرتی ہیں، تو آنکھوں کا نور دنیا کی سب سے بڑی نعمت، اب ہر ایک نعمت کو تم کہہ سکتے ہو کہ دنیا کی سب سے بڑی نعمت ہے، کیونکہ اللہ پاک نے انسان کو ایسا بنایا ہے کہ اس سے بڑھ کر اور انسان کسی کو، یعنی 18,000 مخلوقات میں سب سے خوبصورت انسان کو بنایا ہے، ہاں، اور سب سے خوبصورت جگہ جنت، اور سب سے بدصورت جگہ جہنم، تو اسی، یا اگر نیک عمل کرے گا تو جنت میں جائے گا، برے عمل کرے گا تو جہنم میں جائے گا، تو اس تناظر میں اگر آپ دیکھیں کہ اگر ایک اندھے سے پوچھا گیا کہ دنیا کی آپ کس چیز کی خواہش رکھتے، اس نے کہا کاش کہ دنیا کی کوئی بادشاہ بھی بنا دے تو مجھے پسند نہیں، دنیا کی تمام سونے چاندی ہیرے جواہرات میرے سامنے رکھ دے، مجھے وہ قابل قبول نہیں ہے، کہا تجھے کیا چاہیے پھر، کہ مجھے آنکھوں کا نور چاہیے، ہوئے ہوئے ہوئے، آنکھوں کا نور، کہ میری آنکھیں ہیں لیکن میں دیکھ نہیں سکتا، کہ کیوں آنکھوں کا نور، کہ ابھی تک لوگ کہتے ہیں کہ اللہ پاک ہمیں جنت کی طرف بلاتے ہیں، اور اتنی خوبصورت جنت ہے، اور یہ ہے جو اتنی نعمتیں جنت کے اندر، لیکن یا میں نے، اور پھر اللہ پاک نے کہا کہ میں نے جنت ماں کے قدم تلے ڈال دیا ہے، تو میں اپنی آنکھوں سے دیکھنا چاہتا ہوں کہ میری ماں وہ کیسی ہستی ہوگی جس کے قدم تلے اللہ پاک نے جنت ڈال دیا ہے، تو یہ کیسی ماں ہوگی، کیسی بنی ہوگی، یہ دنیا، یہ جہان، یہ آبشار، یہ پہاڑ، یہ دریا، یہ ہوائیں، یہ پھول اور یہ پھل، اور یہ آبشار اور یہ دریا اور یہ سمندر، اور یہ رنگ برنگے پھول اور یہ خوشبوئیں، میں آنکھ سے، میری آنکھ نہیں ہے تو مجھے نہ چمن کا پتہ، نہ آبشار کا پتہ، نہ بھائی کیسے ہوتے ہیں، باپ کیسے ہوتے ہیں، مائیں کیسی ہوتی ہیں جس کے قدموں تلے جنت ہے، اور وہ باپ کیسا ہوگا، وہ کیسی شخصیت کا اور کیسے شکل و صورت رکھتا ہوگا، جس باپ جو جنت کا دروازہ ہے، ماں جنت ہے تو باپ جنت کا دروازہ، یہ کیسے ہوگا، تو اس آنکھ ذرا قدر کریں، آنکھ ذرا 5 منٹ کے لیے آپ تجربہ کر لیں، یہ ایک ایکٹیویٹی، ایک سرگرمی آپ کو دیتا ہوں، 5 منٹ کے لیے آنکھ بند کر لیں، اور جہاں پہ آپ روزانہ جاتے ہیں، ایک دکان تک جاتے ہیں یا مسجد تک جاتے ہیں گھر سے، تو 5 منٹ یا 2 منٹ ہی لگتے ہیں مسجد تک جانے میں، تقریباً گھر قریب ہوتے ہیں، ہر گلی میں کے ساتھ ہی مسجد ہوتی ہے، تو آپ 3 منٹ آنکھیں بند کر لیں، اور گھر میں، گھر سے مسجد تک آپ کو راستہ بالکل زبانی یاد ہے، ذرا 3 منٹ آنکھیں بند کریں، 2 منٹ اور مسجد جائیں، میں آپ کو بتاؤں گا کہ دنیا کی سب سے بڑی نعمت کیا ہو سکتی ہے، تو آنکھ ہے دنیا کی سب سے بڑی نعمت، جس میں آپ ہر ایک کو دیکھ اور محسوس کر سکتے ہیں، اور چلتے چڑھتے سورج اور ڈوبتے سورج اور چاند، ستارے، سیارے، اور یہ خوشیاں، یہ رنگ، یہ پھول، یہ صرف آنکھ کے ذریعے تو دیکھے جا سکتے ہیں، اگر اس کے ساتھ اب صحت نہیں ہے تو پھر چارپائی پر ہوگے، تو پھر آنکھ رکھ کے صحت کیا کرے گی، ہاں، آنکھ ہوگی لیکن صحت نہیں ہے تو پھر کیا ہوگی آنکھوں کے ساتھ، چرپائی پر پڑے ہیں وہاں پہ، آج کل تو ایسے لوگ ہیں کہ پیشاب پخانہ چرپائی پر کرتے ہیں، ایسی بیماریاں بھی آ گئیں، اب بتاؤ، اب صحت نہیں ہے تو صحت کے لیے، جب آپ کے پاس صحت بیمار ہے تو اب بیماری کے لیے پیسے چاہیے، دوائی کے پیسے نہیں، آپ کیا کرو گے، اب صحت ہی سب، جب سمجھو گے کہ صحت اللہ کی سب سے بڑی نعمت ہے، ہاں، جب آپ کھانا کھاتے ہیں تو آپ کہتے ہیں کہ کھانا اگر آپ پر بند ہو گئے تو پھر استرگی بدے اور توزی شاہ مڑئی تو بدے استرگی سڑے بیمار سے مڑئی پر بند کی ٹائفائڈ سے بیٹا سے استرگی بنے کھیڑی دو ٹائم مڑئی نصیب رہتا بولے دو ٹائم کی روٹی نہیں چھوڑ سکتا کیوں کہ وہ کیا ہوتا ہے کہ وہ بیمار ہے اور اس کی صحت کے لیے روٹی اب نقصان دہ ہے تو اب قدر پوچھو کہ جب اس کے پاس روٹی نہیں ہے تو ڈھیر سامعین اور ڈھیر ناظر یہ ساری باتیں صرف اس وجہ سے کرتے ہیں اب دیکھو اگر آپ کے والدین ہیں تو یہ اللہ پاک کی بہت بڑی نعمت ہے جب یہ چلے جاتے ہیں پھر میں بتاؤں گا کہ اب بتاؤ وہ جو چارپائی جس پر یہ بیٹھا کرتا تھا اور تم کہتے تھے دماغ دے کار نہ کہیں بوڑھا سے اوکا پیش ہے نا پرانے زمانے کی باتیں کرتے ہو اب بتاؤ کہ جب چارپائی خالی ہوتی ہے کرسی خالی ہوتی ہے اور بیچارہ سفید داڑھی اور سفید پگڑی والا جب بیٹھا ہوتا تو تمہارے لیے دعائیں کرتا تھا اب وہ نہیں ہے تو اب بتاؤ تو نعمتوں کی قدر نعمتوں کی موجودگی میں کیا کریں، کیونکہ اس سے اللہ تبارک و تعالی جو ہے خوش ہوتے ہیں۔ اب ہر ایک چیز، اب آنکھ بھی اللہ کی نعمت ہے، ہاتھ بھی اللہ کے، اب ہاتھ نہ ہو دنیا کا وزیر اعظم بنا دے، ہاتھ نہ ہو تو پھر کیا کرو گے؟ ہر ایک چیز نعمت اللہ تبارک و تعالیٰ کی ایسی بے مثال ہے کہ جس کے بغیر آپ رہ ہی نہیں سکتے۔ اگر آپ کے کان ہوں اور سن نہ سکتے ہوں، اب بتاؤ، یہ اور بہت بڑی نعمت ہے۔ ہاں، ایک کان ہے، ایک سننے کی صلاحیت اللہ تبارک و تعالیٰ نے اس کے اندر رکھی ہے، اور آپ پھر سننا وہ جو اس کو اللہ پاک اور رسول پسند کریں، تین باتیں اس نعمت کے اندر آ گئیں۔ اب بتاؤ، آنکھ اللہ پاک نے دی، ایک نعمت، اس کے اندر صلاحیت رکھی، یہ بھی ایک نعمت۔ اب جن چیزوں کو اللہ پاک نے حرام قرار دیا ہے ان کو نہ دیکھنا، اور جن کو حلال قرار دیا ہے ان کو دیکھنا، تو یہ بھی اللہ کی تین نعمتیں پوری ہو گئیں۔ اس میں اللہ پاک کتنے راضی ہوں گے، ہاتھ بھی ایسے ہیں، ٹانگیں بھی ایسے ہیں۔ تو ڈیئر سامعین اور ڈیئر ناظرین، گفتگو بہت پیاری شروع ہو جاتی ہے، اور اللہ پاک مجھے توفیق بھی دیتے ہیں آپ کی دعاؤں اور چاہتوں اور محبتوں سے، کیونکہ دنیا کے اندر ہر ایک چیز نعمت ہے، بچے بھی نعمت ہیں۔ ہاں، اللہ پاک آپ کسی کو دیں، والدین بھی ایک نعمت ہیں، اچھی فرما بردار اور صابر شاکر بیوی کسی کو مل جائے، یہ بھی ایک اللہ تبارک و تعالیٰ کی نعمت ہے۔ اور اگر آپ کو صحت مل جائے، یہ بھی اللہ کی نعمت ہے، آنکھیں مل جائیں، اعضاء ہاتھ پاؤں سب ٹھیک ہیں، تو گردے آپ کے کام کر رہے ہیں، جگر آپ کا کام کر رہا ہے، دل اچھی طریقے سے دھڑک رہا ہے، تو میرے خیال میں یہ تمام نعمتیں ایسے ہیں، اور آپ کا دو وقت کا کھانا آپ کو عزت سے مل جاتا ہے، آپ چوری چکاریاں نہیں کرتے، تو میرے خیال میں اور ہمیں کیا چاہیے؟ ہاں، اور ہمیں کیا چاہیے؟ ہمیں صرف کہتے ہیں اندھا کیا مانگے دو نین، اندھے کو اور کیا چاہیے؟ ایک اندھا تھا، تو اسے ایک دن بہت افسوس ہوا، کیونکہ وہ ایک طالب علم تھا، اور رات کو جب تقاضے کے لیے ضرورت حاجت پوری کرنے کے لیے نکلتا تھا نا، واش روم باتھ روم کے لیے، تو پرانے زمانے کی بات ہے، تو وہ دور جاتے تھے نا، تو وہ اس دن اس کا دوست جو اس کو اٹھا کر لے جاتا تھا ساتھ اندھیرے میں، وہ دن کا کیا، بار بار کسی کو اٹھائیں گے، ہاتھ پھیریں گے، کون سا دوست ہوگا، خود ایک دن چلا گیا۔ جب وہ جا رہا تھا تو اس نے اس احاطے میں، مدرسے کے احاطے میں جہاں پہ وہ گراؤنڈ ہوتا ہے، اسی میں اس نے پیشاب کر دیا تھا۔ اسے پتہ ہی نہیں چلا کہ یہ مدرسے سے باہر کی جگہ میں بیٹھا ہوں، حالانکہ وہ مدرسے کے اندر بیٹھا تھا، مدرسے کے احاطے میں بیٹھا تھا۔ تو ڈیئر سامعین اور ڈیئر ناظرین، یہ باتیں اور یہ آوازیں اور یہ گفتگو ہمیشہ انسان کو یاد رہتی ہیں، اگر انسان تھوڑی دیر کے لیے سوچ لے کہ آیا جو میں نے یہ کام کیا ہے، آیا جو اللہ پاک کی میرے اوپر نعمتوں کی بارشیں ہیں، کیا میں ویسے کر رہا ہوں یا نہیں۔ تو ڈیئر سامعین اور ڈیئر ناظرین، سب کا تہہ دل سے شکریہ ادا کرتے ہیں، اور ماہین کا بھی شکریہ ادا کرتے ہیں کہ اس نے ہمیں میسج کیا ایک مہینے کے بعد۔ اور نمبر ٹو، نذیر لیا، کلیم سیال اور ظہور ارمانی، اس نے بھی ہمیں میسج کیا، اور جتنے دوست اور بہنوں اور بھائیوں نے کالز کیے ان سب کا شکریہ۔ اور امید کرتا ہوں کہ سب کو پروگرام پسند آیا ہوگا، سب نے بہت کچھ، سب کچھ نہیں لیکن کچھ نہ کچھ ضرور سیکھا ہوگا، بچیوں نے، بچوں نے، یہ فیملی پروگرام بن گیا ہے۔ تو میں دعا کرتا ہوں کہ اللہ پاک آپ کو صحت کاملہ عاجلہ مستمر عطا فرمائے، اور میری بہن کے لیے ضرور دعا کیا کریں، اگرچہ